0: तलावट्टी को कॉल मिला।
1: Talhabat 647-295-7861. Reconstruction projects, residential and commercial properties. Special packages for first-time home buyers. A member of dedicated real estate professional team. Talhabat 647-295-7861.
0: To Talhabatti ko call mila.
1: Talhabat 647-295-7861.
2: सिटी ऑफ ब्रॉम्पटन शहरियों को 7 जून दोपहर 2 से शाम 5 बजे तक गेज पार्क ब्रॉम्पटन में ईद की खुशियों में शामिल होने की दावत देती है। इस फैमिली फ्रेंडली तकरीब में बच्चों के लिए फ्री एक्टिविटीज, लाइव कल्चरल परफॉर्मेंसेज, दिलचस्प खेल और हलाल फूड के स्टॉल्स होंगे। मेहमानों से गुजारिश है कि वो मकामी तंजीमों की सपोर्ट के लिए नॉन पेरिशेबल फूड आइटम्स या नए अनरैप्ड खिलौने लेकर आए। मजीद मालूमात के लिए brampton.ca/eid पर लॉग इन हो।
3: याद रखें, अगर आप किसी भी क्रिमिनल ऑफेंस में चार्ज हो गए हैं या आपको कोई भी फैमिली लॉ का मसला है, जैसे कि प्रॉपर्टी डिवीजन, स्पाउसल सपोर्ट, चाइल्ड कस्टडी एंड एक्सेस, या आपका कोई सिविल लिटिगेशन का मामला है, कम्युनिटी के जाने पहचाने और तजुर्बेकार लॉयर ताहिर मजीद से राब्ता कीजिए 6478384773। कानूनी मामलात के लिए उनसे राब्ता कीजिए जो कानून को मुकम्मल तौर पर जानते हैं। फॉर ऑल योर लीगल मैटर्स कॉल ताहिर मजीद 6478384773।
4: बहुत खुशबू आ रही है खाने में, ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो।
5: अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए, ताकि ये लज्जत और स्वाद हमें मिल सके।
6: हांडी मसाले, बिल्कुल घर जैसा स्वाद।
7: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550
2: बटकड़ाही की पिकरिंग लोकेशन में आपके लिए 6 जून से हलवा पूरी का स्पेशल नाश्ता, ऐसा जायका जो आपने पहले कभी चखा ही ना हो। इसके अलावा बटकड़ाही की रिवायती कड़ाही, गोट पाए, निहारी, खोए वाले चने, स्मोकी कीमा, बटर और सेसमी नान, लस्सी और बेशुमार आइटम्स। केटरिंग के लिए स्मॉल और लार्ज ट्रेज अवेलेबल है, जिसमें आपके पसंद की बेशुमार डिशेज। रेस्टोरेंट के साथ 150 लोगों तक की पार्टी के लिए बैंक्वेट हॉल, जिसमें मेहंदी, बर्थडे, वेडिंग, फैमिली या कॉर्पोरेट इवेंट्स अरेंज किए जा सकते हैं। बुकिंग के लिए अभी कॉल कर लें बटकड़ाही 820 किंगस्टन रोड पिकरिंग 9058390002। बटकड़ाही, जहां 6 जून से हलवा पूरी का स्पेशल नाश्ता। कर्ज इंसान का जहनी सुकून छीन लेता है। अगर आप कर्ज के बोझ से परेशान हैं, तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577। जीटी भर में 4 लोकेशन से आपको सर्व करते हैं। मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है, और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577। अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं, तो शहबाज अकबर उनके इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो, या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। 2 लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी कीजिए 416-855-9464। शहबाज अकबर साहब के रابطے के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन।
8: अपने मकान की नेक्स्ट मंथ क्लोजिंग है, कुछ सोचा है टीवी और अप्लायंसेस कहाँ से लेने हैं?
9: हाँ, ब्रैम्पटन टीवी एंड अप्लायंसेस, जहाँ स्पेशल सेल चल रही है। टीवी, फ्रिज, वॉशर ड्रायर, किचन रेंज हुड, माइक्रोवेव, सारा कुछ मिल जाएगा बहुत ही रीजनेबल प्राइस पे।
8: सेल तो अब चल रही है, पर हमें चाहिए नेक्स्ट मंथ।
9: आज के रेट हम लॉक भी करवा सकते हैं।
8: दैट्स वंडरफुल।
9: वहाँ से सेल फोन और इंडिया भेजने के लिए 220 वोल्ट का सारा सामान भी मिल जाएगा।
8: ब्रैम्पटन में ये कहाँ पे है?
9: ऑन बोवेहेड, जस्ट वेस्ट ऑफ मैक्लॉगलिन। टेलीफोन 905-450-2828 और विजिट ब्रैम्पटन अप्लायंसेस.
2: The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine in karein ya take out. Bachchon aur badon sabhi ki pehli choice Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer: large tandoori chicken pizza, large cheese pizza, two dipping sauce, three cans of pop for $24.99 only. For more information and take out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga. کینیڈا میں آئے ہر خاندان کا خواب ہوتا ہے کہ ان کا ایک اپنا پیارا سا گھر ہو یا کاروبار ہو لیکن مارٹگیج کے بڑھتے ریٹس اور گھروں کی بڑھتی قیمتیں اگر آپ کے خواب کو پورا نہیں ہونے دے رہی تو رائل فائنینشل گروپ کے شیراز حسین سے رابطہ کیجیے شیراز حسین اور ان کی ٹیم 100 سے زائد لینڈرز کے ساتھ کام کرتے ہیں ان کی انتہائی پروفیشنل ٹیم اپنے سروسز میں ایکسپرٹ ہیں مارٹگیج چاہے گھر کی ہو یا کمرشل انڈسٹریل پرائیویٹ یا آپ کو چاہیے اکویٹی لائن آف لون پرسنل لون یا بزنس لون 100% گارنٹیڈ اپروول کال شیراز حسین 647-271-4147 لوگ تو مارٹگیج کا وعدہ کرتے ہیں لیکن ہم آپ سے کیا ہوا وعدہ پورا کرتے ہیں کال شیراز حسین 647-271-4147
10: جی ہاں 647-271-4147 یہ شیراز حسین صاحب کا ڈائریکٹ نمبر ہے اور ایسٹ میں بھی اور ویسٹ میں دونوں میں ان کے آفس ہیں رائل فائنینشیل گروپ مارٹگیج کے حوالے سے اگر آپ کو کسی قسم کا کوئی پرابلم ہے لائن آف کریڈٹ چاہیے لون چاہیے بزنس لون چاہیے ریئل اسٹیٹ کے کوئی میٹرس ہوں آپ ان سے رابطہ کر سکتے ہیں 647-271-4147 ہمارے ساتھ موجود ہے خوش آمدید کہیں گے شیراز صاحب السلام علیکم
11: وعلیکم السلام کیسے ہیں
10: بالکل ٹھیک تھینک یو ویری مچ بہت شکریہ آج کل کیا صورتحال ہے مارٹگیج کی آسانی سے مل رہی ہے یا مشکل ہے یا آپ کے تھرو آسانی سے مل جاتی ہے
11: بات آسانی ہے مشکل کے لیے بات یہ ہے کہ آپ ڈیل کو لے کے کیسے پریزنٹ کیسے کرتے ہیں مین چیز ہے ڈیل کو ریڈی کرنا
10: ٹھیک ہے
11: بہت ایسے ہمارے پاس کلائنٹ آ رہے ہیں ابھی بھی آپ دیکھیں کہ جو نیو فرسٹ ٹائم بائرز ہیں نا یقین کریں ان کو کسی چیز کا نالج نہیں ہے ان کو اتنا نہیں پتا ہوتا کہ نوٹس آف اسسمنٹ کیا ہے ٹی ون کیا ہے فرسٹ ٹائم بائر ہے تو وہ جب ایسے ہی پکڑ کے کسی کہیں چلے جاتے ہیں نا تو ڈیل خراب کر دیتے ہیں ہم کیا کرتے ہیں کہ ہم ان کو پہلے پورا گائیڈ کرتے ہیں یار یہ چیزیں ہوتی کیا آپ کر کے آ رہے ہیں تو ان کی پوری فائل کو ہم ریڈی کرتے ہیں ان کو گائیڈ کرتے ہیں کہ یہ چیزیں آپ بینک کی ریکوائرمنٹ ہے یہ چیزیں ایسے چاہیے تو وہ پورا ہم اس کو ریڈی کرنے کے بعد جب بینک میں فائل بھیجتے ہیں نا تو شکر اللہ کا کہ ابھی تک جتنی ڈیلے کر رہے ہیں ہم ان کو کلوز کر رہے ہیں آگے سے فرسٹ ٹائم بار جو نئے آ رہے ہیں ان کے لیے ان کو ہم گائیڈ کرتے ہیں کہ کس چیز سمجھاتے ہیں تو وہ ایزی ہو جاتا ہے پھر اپروول لینا بینک سے
10: صحیح ابھی ایچ ایس ٹی میں کچھ ریبیٹ مل رہا ہے فرسٹ ٹائم ہوم بار کے لیے تو کافی ریبیٹس ہیں لیکن مسئلہ صرف کوالیفیکیشن کا آتا ہے تو کیا کم ڈاؤن پہ بھی کوالیفائی ہو جاتے ہیں فرسٹ ٹائم ہوم بار
11: بالکل فرسٹ ٹائم ہم 5% پہ ڈیلز کلوز کر رہے ہیں بہت ہماری ڈیلز ہیں جو 5% پہ جا رہی ہے فرسٹ ٹائم بائر کے لیے اور بالکل اور ہمارے پاس ڈفرنٹ ڈفرنٹ پروگرامز ہیں بینک کے بھی پروگرامز ہوتے ہیں جس پہ فرسٹ ٹائم جو فرسٹ ٹائم بائر ہیں ان کو ہم کوالیفائی کرتے ہیں آپ کے پاس ملٹی پراپرٹیز ہیں آپ کے پاس کارپوریشن کے پراپرٹیز ہیں تو بہت ایسی چیزیں ہیں اگین وہی نالج کہ بینک آفر کیا کرتا ہے بہت ایسی چیزیں ہیں جو عام لوگوں کو پتہ ہی نہیں ہے بینکنگ کے بارے میں کہ بینک کر کیا رہا ہے
10: ٹھیک
11: تو وہ ہم ان کو پھر گائیڈ کرتے ہیں
10: 647-271-4147 647-271-4147 شیراز صاحب کے رابطے کے نمبر اچھا بہت سے لوگوں کی رینیول آنے اس سال بہت سے لوگوں کی جو ہے رینیول ہوگی مارٹگیج کی ایک تو یہ بتائیں بہت سے لوگ تھے جو کسی پرابلم میں بی لینڈر کے پاس پرائیویٹ انہوں نے مارٹگیج لی ہوئی تھی کیا ان کے لیے کوئی ہیلپ ہو سکتی ہے کہ وہ اے لینڈر پہ چلے جائیں اور کیا ضروری ہے کہ 2-3 مہینے پہلے آپ سے رابطہ کریں تاکہ کوئی پرابلم ہو تو اس کو سالو کیا جا سکے
11: بالکل ایسی تو ہم بہت ڈیلز کر رہے ہیں آپ کو پتا جو حالات چل رہے ہیں جو پریویس بھی ہوئے ہیں تو پہلے بھی چل رہے تھے ایسے پاس میں تو لوگوں نے سیکنڈ مارگیجز لی ہوئی ہیں کریڈٹ کارڈ میکس کر چکے ہوئے ہیں لائن آف کریڈٹ میکس کر چکے ہوئے ہیں اور ہم ان کو کیا کرتے ہیں وہ جب ہمارے پاس آتے ہیں ہم ان کا وہ سب کچھ پے آف کرا رہے ہیں میں یہ کہتا ہوں کہ جس کی رینیول آ رہی ہے وہ ہم سے کم سے کم کم سے کم ایک مہینہ ہمیں پہلے کال کریں کال کر کے ہمیں بتائیں ہماری رینیول آ رہی ہے تو ہم ان کو اگر بی سائڈ پہ ہیں تو ان کو اے سائڈ میں لے کے آتے ہیں اگر پرائیویٹ مارگیج ہے تو اس کو پے آف کر رہے ہیں آپ دیکھیں گے کہ بہت ایسے لوگ ہیں جو سیکنڈ مارگیج کو پے آف نہیں کر پا رہے उनके घर पावर ऑफ सेल पे जा रहे हैं। मेरे पास लोग ऐसे आते हैं, ये कहते हैं यार ये घर पड़ा हुआ हम क्लोज नहीं कर पाते, तो हम कहते हैं यार आप छोड़ो ना, ऐसे जो घर है आपका चल रहा है उसको जाया ना करो। तो हम उनकी हेल्प करके उनके जितने मैटर मसले चल रहे हैं उसको हम क्लियर करते हैं और मॉर्गेज करा के दे रहे हैं।
10: वेरी राइट, 6472714147। बिजनेसेस भी बड़े इफ़ेक्ट हुए हैं और बाज़ात उनको कुछ पैसे चाहिए होते हैं थोड़ा सा चीज़ें बेहतर करने के लिए, तो ये बिज़नेस लोन या लाइन ऑफ क्रेडिट के हवाले से आप किस तरह से हेल्प कर सकते हैं?
11: बिजनेस लोन तो हम बहुत ज्यादा कर रहे हैं न्यू बिजनेस के लिए, अगर कोई बिजनेस स्टार्ट करना चाह रहा है, कोई फ्रेंचाइज बाय करना चाह रहा है, कोई ब्रांड न्यू लोकेशन ओपन करना चाह रहे हैं, तो उसके लिए तो हम बैंक से लोन करा के दे रहे हैं अप टू $500,000 का। बिजनेस लाइन ऑफ क्रेडिट के लिए अगर आपकी बिजनेस रनिंग पे है तो उनको हम ऑपरेटिंग लाइन ऑफ क्रेडिट करा के दे रहे हैं। पर्सनल लाइन ऑफ क्रेडिट है, कुछ लोन्स भी बिजनेसेस के लिए अवेलेबल है हमारे पास, तो हमें कॉल करें अगर किसी भी तरह की इनको हेल्प चाहिए लोन में लाइन में, तो हम इनकी हेल्प कर सकते हैं।
10: 6472714147 رابطے کے نمبر ہیں۔ ماشاء اللہ سے آپ ایونٹ آرگنائز بھی کرتے ہیں، پروموٹر بھی ہیں۔ اس حوالے سے آپ کا ایک اور شو میں نے سنا ہے، بلال سعید صاحب آ رہے ہیں 29 اگست کو، میں چاہوں گا تھوڑا سا اس حوالے سے بتا دیجیے ہمارے سننے والوں کو۔
11: بالکل، بلال سعید کا ہم شو کر رہے ہیں 29 کو، اور رائٹ آفٹر 10 دن بعد ایک اور شو کر رہے ہیں، تو بیک ٹو بیک دو شو ہے ہمارے۔
10: زبردست،
11: تو ابھی بلال سعید کا ہم نے اناؤنس کیا ہے، نیکسٹ والا ہم نیکسٹ ویک کریں گے اناؤنس۔ تو بلال سعید کے لیے ہم نے ٹکٹس آلریڈی اویلیبل ہیں، سیل پہ آ چکی ہیں ایونٹ برائٹ آرٹ سی اے پہ۔ تو بلال سعید آپ کو پتا ہمارے پاکستانی پنجابی ریپر بھی ہیں، تو ان کے گانے بڑے فیمس ہیں، انہوں نے بڑے بڑے بڑی فلموں میں گانے دیے ہیں، تو ان کا ہم شو کر رہے ہیں۔ جہاں آپ کو پتا سال میں ایک دو شو، دو سال
10: سے بالکل صحیح،
11: تو انٹرٹینمنٹ کمیونٹی کے لیے اتنی اسٹریس ہے، تو یہ تھوڑا سا اسٹریس ادھر آ کے نا ریلیکس ہو جاتے ہیں لوگ۔
10: بالکل ٹھیک ہے جناب، آپ اس حوالے سے بھی انفارمیشن لے لیجیے ان سے، کوئی اسپانسر کرنا چاہیں شو کو تب بھی آپ 6472714147 پہ رابطہ کر سکتے ہیں۔ شراز بھائی تھینک یو ویری مچ، بہت شکریہ آپ کا، اور انشاءاللہ اگلے ہفتے آپ سے پھر بات کرتے ہیں۔ تھینک یو، اللہ حافظ۔ نمبر نوٹ کیجئے، شیراز حسین، رائل فائنینشیل گروپ، 6472714147 6472714147، ریڈیو پاکستان ٹورنٹو، سی ایم آر 101.3 FM۔ اسکارو ویسٹ، اسکارو ساؤتھ ویسٹ کا جو نامینیشن کا الیکشن تھا، جو کہ ایرکسن سمتھ جو کہ لبرل پارٹی کے لیڈرشپ کے نامینیشن کے امیدوار بھی تھے، پچھلی دفعہ بھی رہ گئے تھے، تو ان کے حوالے سے بڑا خیال تھا۔ نوید بین صاحب اب

0: राजधानी स्वीट्स एंड रेस्टोरेंट के प्योर वेजिटेरियन लजीज खाने, जिसके स्वाद के सभी हैं दीवाने। फैमिली और फ्रेंड्स के साथ आकर खाइए या फिर केटरिंग करवाइए। मिठाइयाँ ऐसी की मजा आ जाए।
1: राजधानी राजधानी राजधानी।
0: मल्टीपल लोकेशंस इन GTA। फॉर मोर इन्फॉर्मेशन विजिट rajdhanisweets.ca।
2: अपने खुशी के लम्हात को यादगार बनाएं। आईकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कॉर्पोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन, 6887 डिक्सी रोड में सिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 4374252500 और ब्रम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600। क्वींस मैनर इवेंट सेंटर।
3: Since 1993, MWC Food Banks have provided individuals and families with non-perishable food, halal meat, and essential household items. Over 10,000 families across Canada rely on MWC Food Banks to supplement their food requirements. We serve in Scarborough, Mississauga, and in First Nations communities. Charity starts at home. Please donate generously to Muslim Welfare Canada. Call 1-866-754-3111. Or visit mwcanada.org.
4: Sunshine Radio.
5: Sunshine Radio proudly present the Grand Eid Bazaar on May 22nd, 23rd at Palacio Event Center, 34107 Seminicote, Mississauga. May 24th, 25th and 26th at Icon Event Space, 6887 Dixie Road, Mississauga. No tickets, free parking. Enjoy the shopping player, clothing, jewelry, mehndi, churiyan, food, entertainment and much more. Call Shaheen Khan or Matanat Khan at 416-825-9275.
6: डॉक्टर फयाज अहमद कुरैशी एंड एसोसिएट्स, अब मिसिसागा के बाद स्कारबरो में 2155 लॉरेंस एवेन्यू ईस्ट, लॉरेंस और ब्रिस्टमाउंट का इंटरसेक्शन, 416-757-9999। दांतों की कोई भी बीमारी हो, आप एतमाद के साथ डॉक्टर फयाज अहमद कुरैशी और उनकी तजुर्बाकार टीम की प्रोफेशनल सर्विसेज का फायदा उठाइए। तमाम इंश्योरेंस प्लान एक्सेप्ट करते हैं। इंश्योरेंस ना रखने वालों के लिए स्पेशल डिस्काउंट। रूट कैनाल ट्रीटमेंट और री ट्रीटमेंट के स्पेशलिस्ट हैं। मिसिसागा लोकेशन 1110 ब्लूर स्ट्रीट ईस्ट, ब्लूर और डिक्सी के इंटरसेक्शन, 905-232-567।
7: विशाल त्रिवेदी, वही जाना पहचाना नाम, लाइफ इंश्योरेंस पोर्टफोलियो स्पेशलिस्ट। अब विशाल से ही लीजिए गारंटीड कैश वैल्यू लाइफ इंश्योरेंस, मॉर्गेज इंश्योरेंस, क्रिटिकल इलनेस इंश्योरेंस, इनकम रिप्लेसमेंट इंश्योरेंस, सुपर वीजा इंश्योरेंस, ट्रैवल इंश्योरेंस, विजिटर्स टू कनाडा इंश्योरेंस। कंपेयर विद विशाल एंड गेट द बेस्ट पॉसिबल डिस्काउंट्स ऑन विजिटर्स एंड सुपर वीजा इंश्योरेंस। कॉल विशाल त्रिवेदी एट 6477679852। दैट्स 6477-9852. Vishal Trivedi.
6: SSR Auto Service, 921 Pape Avenue, Southeast Corner of Pape and Martimore. Har kisam ki gaadiyon ki journal aur electrical repair ke liye tashreef laiye. Oil change, tire change, lights repair, brakes, suspension, muffler service, engine services. Iske alawa safety inspection, 3D laser alignment ke saath saath new aur used tires bhi available hain. Drive through maintenance aur namaz ki sahulat bhi. Mia Ashraf saab ya Nabeel Ashraf saab se raabta kijiye. 416-466-8782 टोरंटो में 23 साल से 24/7 खुलने वाली वाहिद शॉप SSR ऑटो सर्विस, 921 पेप एवेन्यू,
8: रेडियो पाकिस्तान टोरंटो, CMR 101.3 FM, 24 घंटे माइनशात रेडियो पाकिस्तान डॉट एफ एम पर सुन सकते हैं। हमारे टेलीविजन चैनल है टोरंटो 360 टीवी, रेडियो पाकिस्तान टोरंटो के निशात। अब आप टोरंटो 360 टीवी पर भी बराह रास्त 2 घंटे 7 से 9 बजे लाइव देख सकते हैं। रेसेट के बारे से कोई सर्विस चाहिए, टीम भट्टी से रब्ता कीजिए। कॉल ताला भट्टी 6472957861। बैनफोर्ट में एक डिटैच हाउस, 4 bedroom 2.5 वाशरूम, 719,000 इसकी प्राइस है, डिटेच हाउस है। अगर आप इंटरेस्टेड हो तो कॉल कर सकते हैं 6472957861, 6472957861। लिए चलेंगे आपको न्यूज़ की तरफ। चुपेश करें जनाब जुबैरुद्दीन साहब।
9: You're listening to CMR FM 101.3।
6: न्यूज के लिए हमें तावन दिया है अंजुम कुरैशी साहबा ने।
10: खुदा न فائدہ کرے. اگر آپ کا کار ایکسیڈنٹ ہو گیا اور آپ قانونی مدد لینا چاہتے ہیں تو نہ صرف ہم آپ کے حق کا جائز زیادہ سے زیادہ پیسہ لے کر دلواتے ہیں بلکہ اپنی فیس بھی آپ کا کلیم دلوانے کے بعد ہی لیتے ہیں. اور میں آپ کی اپنی انجم قریشی آپ کی اپنی زبان بولتی ہوں اور ہمارے پرسنل انجری لوئرس کی ٹیم آپ کے کلیم کو پروفیشنلی ہینڈل کرتے ہیں. اور اگر اپنے کلیم کے سلسلے میں آپ ہمارے لوئر کے ساتھ میٹنگ کرنا چاہتے ہیں تو ہماری کنسلٹنسی بالکل فری ہے. آج ہی مجھے کال کریں. آپ کے کار ایکسیڈنٹ کیس میں آپ کا انفارمیشن لینا آپ کا حق ہے. 416-570-0157.
11: نیوز کے نمتاؤں دیتے ہیں آئیکن ایونٹ اسپیس 6887 ڈکسی روڈ میساگا ڈکسی ڈیری کے انٹرسیکشن 3 خوبصورت حال 1200 تک افراد کی گنجائش ایمپل پارکنگ. اپنی خوشی کے لمحات کو یادگار بنائیے آئیکن ایونٹ اسپیس کے ساتھ. مزید معلومات کے لیے کال کیجیے 437-425-2500. اٹس 437-425-2500 آئیکن ایونٹ اسپیس.
12: نیوز کے لیے ہمیں دعوت دیا ہے ٹیم بھٹی ریئل اسٹیٹ. فار آل یور ریئل اسٹیٹ نیڈس کال طلحہ بھٹی 647-295-7861 647-295-7861.
13: بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ ریڈیو پاکستان ٹورانٹو ہے. اب آپ زبیر الدین سے خبریں سنیے. امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ ایران کے ساتھ معاہدہ یا تو شاندار اور بامانی ہوگا یا پھر سرے سے کوئی معاہدہ نہیں ہوگا. صدر ٹرمپ نے ایران سے مذاکرات پر تنقید کرنے والے خواہ وہ ڈیموکریٹ ہوں یا ریپبلکن ان کو سخت تنقید کا نشانہ بناتے ہوئے انہیں احمق قرار دیا اور کہا کہ وہ ایران کے ساتھ ممکنہ معاہدے کے بارے میں کچھ نہیں جانتے. امریکی صدر کا کہنا تھا کہ مذاکرات منظم اور تعمیری انداز میں آگے بڑھ رہے ہیں اور انہوں نے مذاکرات کاروں کو کسی بھی معاہدے میں جلد بازی نہ کرنے کی ہدایت دی ہے. صدر ٹرمپ نے بتایا کہ ہفتے کو خلیجی ممالک ترکی، مصر اور پاکستان کے رہنماؤں سے ایران کے حوالے سے ٹیلی فونک گفتگو کے دوران انہوں نے کہا کہ اس پیچیدہ معاملے کے حل کے بعد